दूसरी पर और माल्टा की चेन उसी पर इशारे चार सिपर केनू की चिड़िया उसी पर इशारे सिपर दो हयातीन जीम चिकम दे विटामिन सी ग्रेपफ्रूट की चिड़िया इकतीस इशारे दो लेमन की चिड़िया त्रिपन मिलीग्राम मौजूद दी माल्टा की चिड़िया त्रिपन इशारे दो केनू की चिड़िया 32 मिलीग्राम मौजूद दी अलावा सिट्रिक एसिड चिदे आगा 1.28 डाप ग्रेपफ्रूट चकोतरा यानी गलगल के मौजूद दे पलेमन की चिदे 0.07 और माल्टा की चिदे 1.47 केनू की चिदे 0.68 पलेमन की चिदे कोलेस्ट्रॉल आगा 0.00 दी पोटाशियम चिड़े 135 मिलीग्राम दी गलगल के खा गलगल पी जाने का चौकत्र दबा रहा था वाय दाल दिला रहे पदी की चिड़े लेमन 138 माल्टा चिड़े 169 संतरा चिड़े 184 मिलीग्राम दा पदी की पोटाशियम मौजूद दी पदी ने अलावा जिंक चिड़े 0.07 यानी सिपर इशारिया 0.07 मिलीग्राम चिड़े नुदाप ग्रेपफ्रूट चकोतरा की मौजूद दी फलेमन की चिड़े 0.0 ची माल्टा की चिड़े 0.08 मैग्नीशियम चिड़े नुदाप की 9 दी 9 मिलीग्राम चिड़े नुदा मैग्नीशियम दी पसा की पगलगल चकोतरा की कमी तो ग्रेपफ्रूट वाले शी अलावा मैग्नीशियम लेमन की सुमर दे मैग्नीशियम चले लेमन के 8% दे माल्टा की चले लस मिलीग्राम दे दरअसल तो केनू की चले लस ग्राम दे सोडियम कम उगुरु नो आगा चले नो 0 दे फग्रेप की लेमन की चिड़े 2 मिलीग्राम दे और माल्टा की चिड़े 0 दे और केनू की हम 0 दे बजायत पे लिहाज से रकम गुरु द तुरशाओ में वो चिड़े नो यो अहम मुकाम जमुंगा खुराक की हासिल ले वरता انسان پر اگر ڈیر زیادہ ضروری بھی سنگ چمو گا ٹائم ٹیبل کی تاستہ ہوئی اور بنا رقمی سے تباہ کموں گو گرو دا انسان چکم غذائی خور درجہ بندی دا زیادہ تر منگا کہ گرو اگی ترشا ہوا چکمی میوی دا اگی ترجیح ورکی دا چیدے دا انسان دا سیادتا پارا ناگزیر اجزا والا خوراک گنا لے کی دی وقت کی منگو گو رو کہ انسانان تا چکم مسائل اور چلنجز سامنا کئی محیط دی ادی کی دا انسان دا سیادتا اور دا خوراک دیر زیادتا مسئلہ شامل دا کمنگو گرو ہر ملک چی دینو غذائیت دا انسانی صحت نا علاوہ چی لویا مسئلہ دا اگا خوراک دے اگی تا چی دے پا صحت کی دیر زیادت دا خوراکون لوا جی مسئلی رازی او دا مسئلو سر مخوی کمنگ کوشی چو کو چی زمان خوراکون دی فیور شی خالص شی نو مونږ ته چې دی نو دغه شان بیماری ډېرې زیاتې مخې ته نه راځي د بیمارونه به ډېر زیات بچ یو زمونږ چې کوم لایف سټایل دی دا به مور سره لږ چینج کوو دا به ورسره بدلو
منگا خپل صحت برقرار ساتل غواړو.

0: right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी, ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर दिल से दुआ, हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल।
2: तोलू मुसलमानानु रुणता खुसूसी इतला इज्तिमा सीरत खातम شانداز اللهم منزلی کیږي خپا عقیدت او احترام سره پلسم ستمبر د زیارت پورز او د جمعه واره کې پښپا باندې زیر سرپرستی ابو القاسم حضرت مولانا سید محمد علی شاه بچا صاحب چې پدی اجتماع کې وا د ملک نوموړي علما کرام او نعت خوانان برخه اخلي چې په هغه کې مهمان خصوصي بي حضرت مولانا عبد القیوم حقانی صاحب نوشهرانا پیر مفتی گوهر علی شاه صاحب د چارسدی تنگینا پیر قاری بشیر احمد مدنی صاحب پیر سباق شریف نوشهرانا دین علاوہ مولانا احسان اللہ صاحب دا پیخورنا اور مولانا فضل علی حقانی صاحب اور شیخ محمد خان صاحب دا چوٹا لاہورنا بخصوصی خطاب کی دے سرا سرا مشہور نعت خوانان چپکی زیشان حنفی مقبل جان صاحب ایوب شاہ صاحب اور نور مزید یوشمار نعت خوانان با نعت خوانی کوی با تاسٹول مسلمانان تخواستے چپسیرت خاتم النبیین اجتماع کے بھرپور تعداد کی شرکت ہو کے اور ثواب دارین حاصل کرے زیر نگرانی سید محمد قاسم شاہ باچا صاحب اور مولوی ثابت شاہ مظہری صاحب پتہ مدرسہ خانقاہ میاں ڈیرے ثوابے تاسٹول پکار دے چی فیضان نہ فیض حاصل کرے اور باقاعدہ تشریف اڑے مزید دا معلومات دا پارا دا موبائل شمیرہ دا 0334-9040-877
3: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
4: زو استا کالو دا پارا شارجی تا سنگلار شما
3: او ہو پمینہ بازار ٹوپائی کی دا شارجہ جولرز دکان دے چٹ اچھی دا دبئی اور دا شارجہ ٹول ویرائٹی موجود دا
4: نو دا سوایا کنا
3: شارجہ جولرز پروپرائیٹر زیب برادرز فون 0938-273265
5: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر www.radiodilbar.pk

0: परेशान पानी बाबा मिल सा बसरो मेरे खुदी किताब दिल की जानान खफे दे उससे संग पखला तो बस
1: ډیر کوله ډیر کوله یو کنور درځي نور مو آیې
0: نورې خو مال هم په دې ځای تر ځوان مرته وای
1: وای کنه وای کنه ها جی جی
0: دا حال وایې

एक्टिव इंग्रेडिएंट इस्तेमाल हुई थी, पर देखिए द मसवाक एक्टिव इंग्रेडिएंट इस्तेमाल हुई थी, पर देखिए द लवंग घास एक्टिव इंग्रेडिएंट इस्तेमाल हुई थी, पर देखिए नीम ऑयल इस्तेमाल हुई थी, द देन अलावा पर देखिए लवंग इस्तेमाल हुई थी, पर देखिए लवंग चेतन वहां पर लवंग जुसर बने वाली थी मैदा मैदा कड़ी औदा आगे नबाद टेक्सर तो गुरजोली औदा न दाद पाकिस्तान पहले नहीं आगे टूथपेस्ट दे जबरी की मंगा केलंडूला टेंचर और चोले दे दादा पाकिस्तान पहले नहीं आगे टूथपेस्ट दे जबरी की मंगा के रियाजो टेंचर और चोले दे दादा पाकिस्तान पहले नहीं आगे टूथपेस्ट दे जबरी की मंगा प्लांटी को टेंचर और चोले दे कम दगा द्रिवान टेंचर जुकम यादों में दादा खून द सफाई दे बारा द वजूद द सफाई दे बारा द विनी सफाई दे बारा द मैदे द सफाई दे बारा डेर अल्लाह डेर बेहतरीन दी कता सुबह अक्सर इस्तेमाल ही रिदिन लावा मतलब ता सुबह दी उपम चीज नो रागोर जोई खो आग सुख चागे दावी ज द दे द उपति रवल खोड़ा मां तो कुछ रे दी उपति रे आगे तब नोरी सफाई दी मिलावी मैदे बे उसर मुकमल सफा की द दिन अलावा द आगे चुकम दखली द बदबू का वो मसला था आगे बदबू बोर सर मुकमल खत्मी की यानी कम तो चेहरे टोस जुले की आगे बोर सर मुकमल तो कबाने खत्मी की नगरानो द्रनो खोगो मिनवालो बैलडोना कॉस्मेटिक्स नन योजल ब्याम द कामयाबी उबली पौड़ी तरह सीख जी कम तो चुले की बैलडोना हर्बल टूथपेस्ट तो लेगी सिर्फ सफाई ना बल्कि मुकम्मल हिफाजत द बैलडोना टूथपेस्ट सर हो गई जी غاخون سپین دا کافی نه دجی بلکې دا غاخونو او دا اغید اورو مکمل حفاظت ضروری دی جی نو کته تاسو غواړی چې زما دا غاخونو دی مکمل حفاظت وکړلی شي نو بلډونا هربل ټوت پیس دا نږدې کاسمیټکس جنرل میډیکل سورس نو والی او زه دا ویلی شم جی محترم سمینی لگے توجہ دیو والا مہربانی ہو گانی بلڑوں کا میں نہیں منو گرے دائم اور سویٹ کی تزم آواز اور لو اور جی زد دی بخیر سر راغ لے او زد دی پ بارے کہ صرف دمر دے تویلے سمجھ زب ذات خود بخپل بانی زما کم تا ایکسپیرینس زما کم تجربہ شو نظر تا داغی خبر کو ما د دی بلا ٹوت پیس یا مات بلا سمپل مات را لی او جی دا کل اس مات کمرشل پیک مات را لی دا چکم ما سلکڑے او مات را لی او بیا دا چې مال اوس کوم په ګوتو باندې رالیلی او نن ما استعمال کړلو ما استعمال کړلو نو زر ته د خپل زړه مغه ټیسټ دی کومه دې کې د لونګ کوم خوشبو ده یا په دې کې چې کوم د پودینې کوم خوشبو ده دا تاسو په الله تعالی یقین وکړئ دا چې کله ما داسې فیل کړل لکه زما په دې خوله کې ماته فیل شو لکه نه نو ما د ځان سره یو اوس کمالي څیز جوړ کړی یار دا د پاکستان یو ډېر مشهور کیمست دی جنید سب نومې دی ډاکټر جنید چې هغه د ټوتپیس جوړولو یو ډېر لوی مهارت لري او یو ډېر زیاته لوی کوالټي لري بلډونا هربل ټوتپیس چې دنه د مال جوړ کړی دی او بلډونا هربل ټوتپیس چې دنه نن ماته هغه فاینل زما چې کوم کمرشل پیک دی نو هغه ماته رالل او ما چې درته څنګه وویلې که نه ما چې څنګه ذکر وکړلو چېره د بلډونا زمونږ کوم هربل ټوتپیس دی نو دا زمونږ یو داسې ټوتپیس دی چې په دې ټوتپیس کې

0: मुस्लिम चिदन चित्राल तथी दी चित्राल की चित्राल फुटबॉल लीग शुरू दी आग चित्राल फुटबॉल लीग की ग्राउंड की उड़ तुमंगा मोटरसाइकिल उधर ओले पाग मोटरसाइकिल बानी चिदन सुमंगा ग्राउंड की समझ चिदन कुरांदा जी उर्बाने शुरू दो पाग कुरांदा जी की दगा मोटरसाइकिल तासु बटले से तासु दखपले लाके सुमरम बल्कि द अगी तब हुए च चित्राल ग्राउंड तब बोर्शी करना मुराद ग्राउंड छोड़ दो लेगी अगी तब बोर्शी उद अगेन बजान तद आगजे की बजान दाजे की बजान शामिल के नुग्रानो द्रोनो खुगो मिन वालो किंग ऑफ के पी के महेर वही दे तबेलडो ना वेले की गी द गाखुनो द सफाई आवाज ना गाखुनो द स्पिनवाली आवाज ना द गाखुनो द मुकम्मल हिफाजत द पारा द मेडिकल द उसूलो मुताबिक तैयार शुई द पाकिस्तान फर्स्ट हर्बल टूथपेस्ट बेलाडोना हर्बल टूथपेस्ट द नजदीक कॉस्मेटिक जनरल और मेडिकल स्टोर्स ना जरूर वाले बेलाडोना हर्बल टूथपेस्ट युदास टूथपेस्ट ही देखी असल एक्टिव इंग्रेडिएंट लगा प्लांटिगो इस्तेमाल ले पदी की कैलेंडुला इस्तेमाल ले पदी की केरियाजोट इस्तेमाल ली और द मजीद जातो मालूमात तो दोबारा बदा नंबर बने काल हो मुस मिलाओ के तसर मालूमात वाली हो कचहरी कम दुकानदार सासु को ओपन न जमा के इधर न डबे ना खिली बदे नंबर बने तासु कॉल मिलाओ के 0330 और पसी 30 और पसी 32 और ब्या 702 यानी 0330 0302 बदे नंबर बने काल में लोग के उधर सर मालूम आता वाले ग्रानो दरों को घूमने वालों तासु कोशिश की चीज़ द बेलाडोना का समेत पाकिस्तान द बेलाडोना ज़ाफ़रानी क्रीम को मदाव करना दाजी शुरू तो बदी की दिसरी सवाल ही हो जान दगा सरबती ना दी दे गोल्डन जेस रवतासु दगा सरबती ने होशलो इधर दी पोल्टस इड बानी तासु बद खपल कोर द आगे तो बानी उली के यो तासु बद दुकानदार लवर के दानों डबे बते कोर तयो सेवर जी दानों डबे बगोर जवई ने पदी नो डबी बानी दला कोरा दा जीरा रवाना दा चप अगे के बमुंगा मेहरान मोटर से एक द खैर सर वरकुनो कोशिश के जान और तो बिल्कुल रेडी कियो द बेलाडोना कास्मेड पाकिस्तान लखवाना खाइसुनो मुगटियो त्रिन बलहा इनामा तो मुगटे जी
1: We'll be back, right after the commercial break.
2: تولو مسلمانانو رونو تا خصوصی اطلاع اجتماع سیرت خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم با دا ہر کال پشان داز اللہ ہم منزلی کی گی خپا عقیدت او احترام سرا پلسم ستمبر دا زیارت پورز و دا جمعہ وارے کی پشپا باندے زیر سرپرست کی ابو القاسم حضرت مولانا سید محمد علی شاہ باچا سے چپدی اجتماع کے با دا ملک نموڑے علماء کرام و ناتخوانان برخ اخلی چپا حقی کی مہمان خصوصی بھئی حضرت مولانا عبدالقیوم حقانی صاحب نوشہرانہ پیر مفتی گوہر علی شاہ صاحب چار صدی تنگینا پیر مدنی صاحب پیر سباق شریف نوشہرانہ لدین علاوہ مولانا احسان علی خورنا اور مولانا فضل علی حقانی صاحب اور شیخ محمد خان صاحب چوٹا لاہورنا بخصوصی خطاب کئی دے سرا سرا مشہور نعت خوانان چپا کی زیشان حنفی مقبلی جان صاحب ایوب شاہ صاحب اور نور مزید یوشمار نعت خوانان بن نعت خوانی کبھی بتاسٹول مسلمانان تخواست چپا سیرت خاتم النبیین اجتماع کے بھرپور تعداد کی شرکت ہو کے اور ثواب دارین حاصل کرے زیر نگرانی سید محمد قاسم شاہ باچا صاحب اور مولوی ثابت شاہ مظہری صاحب پتہ مدرسہ خانقاہ میاں ڈیرے ثواب نتاسٹول پکار دے چدی فیضا بیل شمیردا 0334 9040 870
3: زوستا کالو دا پارا شارجی تا سنگلار شما
4: او ہو پمینا بازار دوبئی کی دا شارجا جولرز دکان دے چٹا چی دا دوبئی اور دا شارجا ٹول ورائٹی موجود دا
3: نو دا سوایا کنا
4: شارجا جولرز زیب برادرز فون